गुरमुख आखै गुरमुख बूझै गुरमुख एको जानै रारे रव रहा सब अंतर जेते किए जनता जंत उपाय।